0: غازی آباد جہاں فیکٹریوں کی سٹی کے ساتھ ساتھ اب تندور کی خوشبو بھی اٹھتی ہے، جہاں روزگار کی نئی کہانیاں لکھ رہا ہے سویا چاپ اور ہری مرچ کا اچار۔
1: سچ بتائیے، این سی آر میں ایسا کون سا علاقہ ہے جہاں شام ہوتے ہی ایک پلیٹ ملائی چاپ کی آواز سنائی دیتی ہے؟
0: بالکل، لیکن شروتاؤ کیا آپ جانتے ہیں کہ یہ سویا چاپ آخر کیا ہے؟ اور سویا چاپ کے مکھی روپ سے سویا بین پروٹین سے بنتا ہے۔ سویا بین کو وشو استر پر پروٹین کا پاور ہاؤس کہا جاتا ہے۔ بھارتی کرشی انوسندھان سنستھانوں اور پوشن وشیشجوں کے انوسار سویا پروٹین میں لگ بھگ 45 سے 50% تک اچھ گنوتا والا پروٹین پایا جاتا ہے۔ اسے میدا گہوں کے ساتھ آٹے میں گوند کر اسٹک پر چڑھایا جاتا ہے، پھر ابالا جاتا ہے۔ اس پرکریا سے اس کا اسٹرکچر اس کا چکن جیسا بن جاتا ہے، اسی لیے ویجیٹیرین میٹ بھی اسے کہا جاتا ہے،
1: یعنی سواد بھی اور صحت بھی۔
0: اسی میں آوشک امینو ایسڈ، آئرن اور کیلشیم بھی پائے جاتے ہیں۔ فٹنس پریمیوں کے لیے یہ کیول ایک بہترین پروٹین نہیں ہے، اور اسے جب تندور میں پکایا جاتا ہے تو اس اوپر سے ملائی کاجو کا پیسٹ، مسالوں کا تڑکا، تو بن جاتی ہے ملائی چاپ، افغانی چاپ، تندوری چاپ، مسالہ چاپ، اچاری چاپ، ہر فلیور میں الگ انداز۔
1: اب ذرا آنکڑوں کی بات ہو جائے۔
0: ضرور، 40 سے ادھک ہول سیلر، 300 سے ادھک ریٹیلر، 200 سے ادھک ریسٹورینٹ اور ڈھابے، 10,000 سے ادھک لوگوں کو پرتیاشی اور اپرتیاشی روزگار۔ سویا چاپ اب صرف ویئنجن نہیں بلکہ استھانی ارتھ ویوستھا کی ریڑھ بن چکا ہے،
1: یعنی تندور کی آگ سے جل رہی ہے وکاس کی مثال۔
2: میرا نام مجید چوہان ہے اور یہ ریڈی ملائی چاپ میں 2019 میں اسٹارٹ کیا تھا، ٹھیک ہے؟ اور اس کے بارے میں ہم لوگ بہت اتنا پہلے جانتے نہیں تھے، وین وی ٹیسٹڈ اٹ ان دہلی تو ہمیں پتا چلا کہ بھائی چاپ بھی کوئی اتنی اچھی اس طرح کی ہوتی ہے۔ پھر اس کے بارے میں ہم نے کرنا اسٹارٹ کیا تو 60s سے 90s کے بیچ میں میری عمر میں سمیر ہے پنجاب، تو پھر ہم لوگوں نے گھومنا اسٹارٹ کیا بھائی اس کو کیسے کریٹ کیا جا سکتا ہے، کیسے اچھا بنایا جا سکتا ہے۔
3: سر، ODO کی یوجنا سرکار نے لانچ کری ہے، اس کے بارے میں آپ کا کیا کہنا ہے؟
2: یہ سرکار کا بہت اچھا قدم ہے، کیونکہ جس بھی دیش میں جتنے زیادہ بزنسز اسٹیبلش ہوں گے وہ اتنا فاسٹ گروئنگ ہوئے گا۔ تو ODOC میں کیا ہے کہ جتنے بھی یوا ہیں اپنے، کوئی چھوٹا موٹا کسی بھی طرح کا ریسٹورانٹ یا کوئی دن چلانا چاہتا ہے تو ODOC یوجنا میں ان کو سبسڈی کے تھرو لون مل جاتا ہے، اس پہ کافی ساری سبسڈی ملتی ہے۔ اور سب سے اچھی بات ایک اور کری ہے سرکار نے کہ بیچ میں سے مڈل مین ختم کر کے سیدھا آن لائن پورٹل پہ ڈالا ہے کہ آپ سیدھا کریے اور ہم آپ کو سپورٹ کریں گے، اگر نہیں کرتے تو پیچھے سے اپنے آپ ہی، کیونکہ اس کو ریزالو کرنا ہوتا ہے کچھ ایسا ہے۔ اور جتنا بھی سرکار کے جتنے بھی لائسنسز ہیں اور اس کو سب انسٹرکشن ہے کہ ان لوگوں کو اس کو کیا جائے کہ آرام سے ایزیلی سب کو سارا وہ مل جائے، جتنے بھی لائسنس ہیں جس طرح کا بھی ہے وہ سب چیزیں مل جائیں۔ تو مجھے تو بڑا اچھا لگا کہ ODOC یوجنا سرکار نے اسٹارٹ کی ہے، تھینک یو سو مچ۔
1: اب بات کرتے ہیں سواد کی، جس کے بنا دال روٹی ادھوری لگتی ہے۔
0: اتر بھارتیہ کھان پان میں اچار کا خاص استھان ہے۔ غازی آباد کے ہری مرچ کا اچار پارمپرک ودھی سے تیار ہوتا ہے۔ تازی ہری مرچ، سرسوں کا شدھ تیل، سونف، میتھی دانا، رائی، ہلدی اور نمک کا سنتولت مشرن، اور پھر دھوپ میں پراکرتک روپ سے پکایا جاتا ہے۔
1: اور صحت،
0: ہری مرچ میں وائٹمن سی پرچر ماترا میں ہوتی ہے جو روگ پرتیرودک کھمتا کو بڑھاتا ہے۔ سرسوں کے تیل کو آیورویدی میں اینٹی بیکٹیریل گڑوں کے جانا جاتا ہے۔ آج 150 سے ادھک کاریگر، 30 سے زیادہ ہول سیلر اور 2,500 سے ادھک لوگوں کو روزگار، یہ سبھی اکائی ضلعوں میں ادیوگ کیندر کے نویش متر پورٹل پر پنجیکرت ہے، جس سے انہیں سرکاری یوجناؤں کا سیدھا لابھ مل رہا ہے۔
1: یہ جو اتنا بڑا بدلاو آیا ہے اس کی نیو کہاں سے پڑی؟
0: اس کی شروعات ہوئی ہے ون ڈسٹرکٹ ون پروٹیکٹ یعنی ODOP یوجنا سے۔ اس یوجنا کا ادیشیہ تھا ہر ضلع کو پارمپرک پہچان کو ادیوگ اور بازاروں سے جوڑنا۔ اس کی سفلتا کی بعد اتر پردیش سرکار نے ایک ابھینو قدم اٹھایا، ون ڈسٹرکٹ ون کیوزین یعنی ODOC اسکیم۔ اب ہر ضلع کا ایک خاص ویئنجن بھی برانڈ بن کر ابھرے گا۔
1: لیکن RJ صرف پہچان بنا دینا ہی کافی نہیں ہوتا، چھوٹے ادیموں کو آگے بڑھانے کے لیے सहयोग भी तो चाहिए ना।
0: बिल्कुल, और यही काम सरकार पूरी सक्रियता से कर रही है। सरकार द सोया चाप और आचार उद्योग से जुड़े उद्यमी को कई नई तरह की सुविधाएं दी जा रही हैं, जैसे खाद्य प्रसंस्करण इकाइयों की स्थापना पर अनुदान की सब्सिडी, आसान ऋण सुविधाएं और मुद्रा योजनाओं से आर्थिक सहायता, जिला उद्योग केंद्रों के माध्यम से निःशुल्क प्रशिक्षण कार्यक्रम, फूड सेफ्टी पैकेजिंग और गुणवत्ता सुधार की विशेष कार्यशालाएं, महिलाओं और युवा उद्यमियों को स्वरोजगार के लिए प्रोत्साहन, निवेश मित्र पोर्टल के जरिए सरल ऑनलाइन पंजीकरण और लाइसेंस की सुविधा, राज्य और राष्ट्रीय स्तर पर फूड फेस्टिवल में अपने उत्पाद प्रदर्शित करने का अवसर, डिजिटल मार्केटिंग और ई कॉमर्स प्लेटफॉर्म से जुड़ने की व्यवस्था।
1: यानी अब छोटे व्यापारी भी बड़े सपने देख पा रहे हैं।
0: बिल्कुल, सरकार की कोशिश है कि स्थानीय उद्यमी सिर्फ अपने शहर तक सीमित न रहे बल्कि उनके उत्पाद देश और विदेश के बाजारों तक पहुँचे। प्रशिक्षण, तकनीकी और वित्तीय सहयोग के जरिए उन्हें आत्मनिर्भर बनाया जा रहा है।
1: और यही तो है असली विकास, जब स्थानीय हुनर को सही मन और सही समर्थन मिले।
0: सही कहा आपने, आज गाजियाबाद का स्वाद सिर्फ लोगों की थाली तक नहीं है बल्कि हजारों परिवार की रोजी रोटी और आत्मविश्वास भी जुड़ चुका है। राज्य और राष्ट्रीय फूड फेस्टिवल मंच, आकर्षक ब्रांडिंग और आधुनिक पैकेजिंग, ई मार्केटिंग और डिजिटल प्रमोशन, निवेश मित्र पोर्टल के माध्यम से पंजीकरण, आसान ऋण और सब्सिडी प्रशिक्षण और गुणवत्ता सुधार कार्यक्रम, इससे छोटे उद्यमियों को राष्ट्रीय और अंतर्राष्ट्रीय बाजारों तक पहुँचने का अवसर मिल रहा है।
4: नमस्कार, मेरा नाम आशुतोष सिंह है और मैं जनपद गाजियाबाद में उपायुक्त उद्योग के पद पर कार्यरत हूँ। जैसा कि आप सबको पता ही है कि 2018 में उत्तर प्रदेश सरकार ने एक अत्यंत महत्वाकांक्षी योजना एक जनपद एक उत्पाद के नाम से लॉन्च करी थी, जिसके माध्यम से जो हमारे परंपरागत आर्टिजन हस्तशिल्पी या हमारे जो परंपरागत उत्पाद रहे हैं 75 जनपदों में, उनको बड़े स्तर पर कामयाबी मिली और बहुत ही सक्सेसफुल स्कीम रही। और उसी के आधार पर भारत सरकार ने भी एक जनपद एक उत्पाद योजना शुरू की। अब एक जनपद एक उत्पाद के अंतर्गत हमारे जो पारंपरिक उत्पाद हैं, जो औद्योगिक उत्पाद हैं, उनको या आर्टिजन्स हैं, उनको हमने कवर किया। अब उसी कड़ी में हमारी एक नई योजना एक जनपद एक व्यंजन योजना, वन डिस्ट्रिक्ट वन कुजीन योजना लॉन्च की गई है, जिसके माध्यम से प्रदेश सरकार हमारे समस्त जनपदों के जो पारंपरिक रूप से जो खाने पीने की चीजें या व्यंजन हैं, उनको हम प्रोटेक्ट करना, उनको आगे बढ़ाना, उनको प्रोत्साहित करने के लिए योजना लाई गई है। हमारी जनपद की कुजीन, जैसा कि आपको पता है, गाजियाबाद में सोया चाप और मिर्च का अचार दो उत्पाद यहाँ ODOC के तहत चयनित किए गए हैं। अपने जो हमारे परंपरागत बनाने वाले लोग हैं, इसको उनकी ट्रेनिंग भी देंगे, उनको टूल किट्स भी देंगे और उनको लोन के माध्यम से जो उनका अभी एग्जिस्टिंग इंफ्रास्ट्रक्चर है, एग्जिस्टिंग उनका जो भी यूनिट औद्योगिक इकाइयों के माध्यम से या अपने घर पे कुटीर उद्योग के में अगर वो बना रहे होंगे उसको, या रेस्टोरेंट के माध्यम से सोया चाप अपना बेच रहे हैं, तो उनको हम फाइनेंस भी देंगे कि वो अपने काम को और अच्छा कर सकें। और उसके बाद उनको बेचने के लिए उसकी ब्रांडिंग और उनको मार्केट अवेलेबल कराने का भी काम इस स्कीम के माध्यम से किया जाएगा।
1: ये कहानी सिर्फ चाप और अचार की नहीं है।
0: बिल्कुल, आत्मनिर्भरता, नवाचार और सशक्तिकरण की कहानी। आज गाजियाबाद का सोया चाप दिल्ली NCR के बड़े होटलों तक पहुंच चुका है। सरकार की नीति स्पष्ट है, स्थानीय को वैश्विक बनाना है।
1: मुझे तो अब भूख लगने लगी है।
0: बिल्कुल, तो श्रोताओं, अगली बार जब आप गाजियाबाद जाएं, तो एक प्लेट मलाई चाप और साथ में हरी मिर्च का अचार जरूर चखिए। उस स्वाद में आपको मेहनत, परंपरा और सरकार की दूरदर्शी सोच तीनों का मेल मिलेगा।
1: उत्तर प्रदेश सरकार की ODOC योजना ने यह साबित कर दिया है कि सही नीति और सही दिशा मिले तो हर जनपद विकास की मिसाल बन सकता है।
0: विकास सिर्फ सड़कों और रेल में नहीं, विकास झलकता है थाली के स्वाद में, युवाओं के रोजगार में और उद्यमियों के आत्मविश्वास में।
1: नमस्कार, फिर मिलेंगे एक नई कहानी, एक नए स्वाद
0: और एक नए विकास के साथ।
1: यही है
0: विकास का प्रदेश, उत्तर प्रदेश।
5: बदलते उत्तर प्रदेश की कहानी, रेडियो की जुबानी, नई